nyame ye waye ye fe ye waye ye mama hey ye waye ye fo ye na kaye die nyame ba pejaye shwe die nyame ye wodi.